नमाई हरेमाई नमस्ते। हरेक मङ्गलबार साँझको 6:30 बजे प्रसारण हुने पट्याङ्गो एक्सेस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म टिका कौशिकको सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। आज मङ्गलबार ईस्वी सन् 2026 जुन महिनाको 16 तारिक, तदनुसार विक्रम सम्बत 2083 असार 2 गते। यो हो कार्यक्रम हाम्रो आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटिजले। कार्यक्रम हाम्रो आवाज ओट्याग एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्टबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ। यसका अलावा कार्यक्रम हाम्रो आवाज मानवटु पिपल्स रेडियो 900 AM हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार साँझ 7 बजेदेखि 7:30 सम्म पुनः प्रसारण हुने गर्दछ। कार्यक्रम हाम्रो आवाजमा तपाईँले आज सुन्नुहुनेछ एक छलफल र आजका मेरा अतिथि हुनुहुन्छ श्री एमन सलाम। म आज पनि विश्व शरणार्थी दिवस सम्बन्धित कार्यक्रम एक पूर्व शरणार्थीको अनुभव कथा लिएर उपस्थित भएको छु। श्री सलाम बङ्गलादेश रिफ्युजी क्याम्पमा जन्मनुभयो भने सन् 2024 न्युजिल्यान्डको रिफ्युजी कोटा प्रोग्राम अन्तर्गत न्युजिल्यान्ड आइपुग्नुभयो।